कौर तुसी किन्ने चंगे हो, तुसी किन्ने क्यूट हो, तुसी किन्ने स्वीट हो।